0: वो कहने लगे कि तुम और तुम्हारे साथी हमारे लिए शगुने बद हैं। सवाले ने कहा कि तुम्हारी बदशगुनी अल्लाह की तरफ से है, बल्कि तुम ऐसे लोग हो जिनकी आजमाइश की जाती है।
1: وكان في المدينة تسعة رهط يفسدون في الأرض ولا يصلحون
0: اور شہر میں نو شخص تھے جو ملک میں فساد کیا کرتے تھے اور اصلاح سے کام نہیں لیتے تھے